0: खै हौ बाइना धान भाजी गली खै त लागि छाडिली म बाप भाइ कहरी भरोसा पाइ
1: आ चम्पा पटणा राजा झियो चम्पावती
0: अच्छा
1: भाओ।